0: ہر نبی کی زندگی ایک سبق ہے, ایک روشنی جو ہمیں راہ دکھاتی ہے. ان کی قربانیاں, صبر اور اللہ پر یقین ہمیں سکھاتا ہے کہ مشکلیں آتی ہیں مگر ایمان ہمیشہ جیتتا ہے. Stories of Prophets جس میں آپ سنیں گے نبیوں کی دلچسپ کہانیاں, ان کی محنت, ان کے امتحان اور ان کے پیغامات جو دل کو چھو لیتے ہیں. آپ بھی اس سفر میں شامل ہوں اور ان پاک کہانیوں سے اپنے دل کو روشن کریں.
1: سنیے شو آر جے مہوش خان کے ساتھ اونلی آن ایف ایم 107, دل سے دیسی.
2: السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آپ سن رہے ہیں ایف ایم 107 پہ سٹوریز فرام پروفٹس اور میں ہوں آپ کے ساتھ آپ کی آر جے مہوش خان. اور ایک دفعہ پھر سے ایک اور خوبصورت اور سبق آموز ایپیسوڈ کے ساتھ میں آپ سب لوگوں کو ویلکم کرتی ہوں. پچھلے ایپیسوڈ میں ہم نے حضرت نوح علیہ السلام کی زندگی اور ان کی بے مثال استقامت کے بارے میں جانا. حضرت نوح علیہ السلام نے اپنی قوم کو برسوں پہلے اللہ تعالیٰ کی طرف بلایا, انہوں نے لوگوں کو سمجھایا, نصیحت کی, انہیں اللہ کی وحدانیت کی طرف بلایا, لیکن ان کی قوم نے مذاق اڑایا, مخالفت کی اور حق کو قبول کرنے سے انکار کیا. حضرت نوح علیہ السلام کی زندگی ہمیں یہ سبق دیتی ہے کہ انسان کی ذمہ داری حق پہنچانا اور اپنی پوری کوشش کرنا ہے. نتائج ہمیشہ ہماری مرضی کے مطابق نہیں ہوتے, لیکن اللہ کے راستے میں اخلاص کے ساتھ کوشش کبھی ضائع نہیں ہوتی. آج کا ہمارا سفر ایک ایسی قوم کی طرف ہے جسے اللہ تعالیٰ نے طاقت دی, قوت دی, وسائل دیے, زمین میں مقام دیا اور ایسی جسمانی قوت عطا کی جس کا ذکر قرآن کریم میں خاص طور پر کیا گیا. یہ قوم تھی قوم عاد. قوم عاد طاقتور تھی, وہ اپنے وقت کی ایک مضبوط اور ترقی یافتہ قوم تھی. انہوں نے عمارتیں بنائی, بستیاں آباد کیں, اپنی قوت اور وسائل پر فخر کیا اور اپنی طاقت کو اپنی کامیابی کی ضمانت سمجھ لیا. لیکن مسئلہ یہ تھا کہ جس طاقت کو اللہ نے انہیں نعمت کے طور پہ دیا تھا, انہوں نے اسی طاقت کو اپنی برتری اور تکبر کا ذریعہ بنا لیا. ان کے دلوں میں یہ احساس پیدا ہو گیا کہ ان سے زیادہ طاقتور کون ہو سکتا ہے. اور جب انسان یہ سمجھنے لگے کہ اس کی طاقت اسے ہر خطرے میں محفوظ رکھ سکتی ہے تو وہ اپنے اصل مالک کو بھولنے لگتا ہے. ایسی قوم کی اصلاح کے لیے اللہ تعالیٰ نے انہی میں سے ایک نبی کو مبعوث فرمایا اور وہ تھے حضرت ہود علیہ السلام. حضرت ہود علیہ السلام نے اپنی قوم کو پکارا, اللہ کی عبادت کرو, اس کے سوا تمہارا کوئی معبود نہیں, اپنے رب سے ڈرو, اس کی نعمتوں کو یاد کرو, اپنے تکبر کو چھوڑ دو. لیکن قوم عاد نے کیا جواب دیا؟ انہوں نے اپنے نبی کو جھٹلایا, ان کا مذاق اڑایا اور اپنی طاقت پر ایسا بھروسہ کیا کہ انہوں نے عذاب کو بھی چیلنج کر دیا. آج ہم جانیں گے کہ حضرت ہود علیہ السلام کون تھے, قوم عاد کو کیا نعمتیں ملی تھیں, ان کی اصل غلطی کیا تھی, انہوں نے اپنے نبی کی مخالفت کیوں کی اور آخر وہی طاقت جس پر ان کو اتنا فخر تھا ان کے کسی کام کیوں نہ آ سکی. آئیے اللہ کا نام لے کر داخل ہوتے ہیں حضرت ہود علیہ السلام اور قوم عاد کے اس سبق آموز واقعے میں. حضرت ہود علیہ السلام کا تعلق قوم عاد سے تھا. قرآن کریم میں قوم عاد کا ذکر کئی مقامات پر آیا ہے. اللہ تعالیٰ نے انہیں ایسی قوت اور صلاحیتیں عطا کی تھیں جو ان کے لیے بہت بڑی نعمت تھیں. حضرت نوح علیہ السلام کے بعد اللہ تعالیٰ نے قوم عاد کو زمین میں اقتدار اور طاقت عطا کی. وہ ایک مضبوط قوم تھی, ان کے جسم مضبوط تھے, उनके पास वसाइल थे, उनकी बस्तियां आबाद थीं और उन्हें तामीरात का हुनर भी हासिल था। कुरान करीम में उनके इलाके को एकाफ कहा गया है, जिसका ताल्लुक रेत के टेलों वाले इलाके से है। ये लोग अपनी ताकत के एतबार से अपने इर्द गिर्द की कौमों पर बढ़तरी रखते थे, लेकिन याद रखिए, ताकत बसाते खुद बुरी चीज नहीं है। माल भी बुरा नहीं, इल्म भी बुरा नहीं, तामीरात और तरक्की भी बुरी नहीं। अगर अल्लाह किसी को माल दे और वो माल गरीबों की मदद, खानदान की कफालत और भलाई के कामों में इस्तेमाल करे तो ये नेमत है। अगर अल्लाह किसी को इल्म दे और वो इल्म इंसानियत के फायदे के लिए इस्तेमाल करे तो ये नेमत है। अगर अल्लाह किसी कौम को ताकत दे और वो ताकत कमजोरों की हिफाजत के लिए इस्तेमाल करे तो ये भी नेमत है। लेकिन जब इंसान नेमत को अपना कमाल समझने लगे और नेमत देने वाले को भूल जाए तो वही नेमत आजमाइश बन जाती है। कौमे आद के साथ भी यही हुआ। कौमे आद को अल्लाह ताला ने कुव्वत अता की थी। कुरान करीम में हजरत हूद अलैह सलाम ने अपनी कौम को अल्लाह की नेमतें याद दिलाते हुए फरमाया कि अल्लाह ने उन्हें नूह अलैह सलाम की कौम के बाद जानशीन बनाया और उनके जिस्मानी कदोकामत और कुव्वत में इजाफा फरमाया। सोचिए, हजरत हूद अलैह सलाम उनको उनकी कमजोरियों से पहले उनकी नेमतें याद दिला रहे थे। ये दावत का एक खूबसूरत तरीका है। कभी कभी इंसान को गलती से बाहर निकालने के लिए सिर्फ उसकी गलती गिनवाना काफी नहीं होता, उसे ये भी याद दिलाना पड़ता है कि अल्लाह ने उसे क्या कुछ अता किया है। आपके पास सेहत है, आपके पास वक्त है, आपके पास घर है, आपके पास खानदान है, आपके पास इल्म है, आपके पास रोजगार है, आपके पास सलाहियत है। ये सब किसकी अता है? अल्लाह की। और जब नेमत अल्लाह की तरफ से है तो उस नेमत के लिए शुक्र भी होना चाहिए। कौमे आद ने अपनी ताकत को अल्लाह की नेमत समझने के बजाय अपनी बढ़तरी की दलील बना लिया। यहीं से तकब्बुर ने जन्म लिया। अल्लाह ताला ने हजरत हूद अलैह सलाम को अपनी कौम की तरफ रसूल बना कर भेजा। हजरत हूद अलैह सलाम ने अपनी कौम से फरमाया, ए मेरी कौम, अल्लाह की इबादत करो, उसके सिवा तुम्हारा कोई माबूद नहीं, क्या तुम अल्लाह से नहीं डरते? कि हूद अलैह सलाम की दावत की बुनियाद थी तो ही सिर्फ अल्लाह की इबादत, सिर्फ उसके सामने झुकना, सिर्फ उसी को हकीकी माबूद माना। ये बात समझना बहुत जरूरी है कि अंबिया कराम अलैहिस्सलाम की दावत सिर्फ इस बात तक महदूद नहीं थी कि लोग अल्लाह के वजूद को मान लें। असल दावत ये थी कि इंसान अपनी इबादत, अतात, मोहब्बत और खौफ, उम्मीद का मरकज अल्लाह ताला को बनाए। हजरत हूद अलैहिस्सलाम ने अपनी कौम को यही पैगाम दिया। उन्होंने उन्हें बताया कि जिन चीजों को वो अल्लाह के मुकाबले में पूज रहे हैं उनमें कोई हकीकी ताकत नहीं, ना तो वो पैदा कर सकते हैं, ना मौत को रोक सकते हैं, ना ही रिस्क दे सकते हैं, ना अल्लाह के फैसले को तब्दील कर सकते हैं। फिर उनके सामने सबसे बड़ा सवाल यही था, जब सब कुछ अल्लाह के इख्तियार में है तो इबादत भी सिर्फ उसी की क्यों ना की जाए। लेकिन कौमे आद ने इस दावत को कबूल करने के बजाय हजरत हूद अलैह सलाम की मुखालफत शुरू कर दी। कुरान करीम के मुताबिक उनकी कौम के सरदारों ने हजरत हूद अलैह सलाम को कम अकली और झूठ के इल्जाम दिए। यहां एक अहम सबक है, जब इंसान के सामने कोई ऐसी बात आती है जो उसके मफादात, आदात या गुरूर को चैलेंज करती है तो वो बाज़ औक़ात दलील का जवाब दलील से देने के बजाय पैगाम लाने वाले शख्स पर हमला शुरू कर देता है। حضرت ہود علیہ السلام نے جواب میں غصے کا مظاہرہ نہیں کیا, انہوں نے اپنی قوم کو برا بھلا نہیں کہا, انہوں نے اپنی دعوت ترک نہیں کی, انہوں نے واضح کر دیا کہ ان میں کوئی دیوان کی نہیں, وہ تو رب العالمین کے رسول ہیں. یہاں حضرت ہود علیہ السلام کا کردار ہمارے لیے بہت بڑا سبق ہے. جب کوئی ہمیں غلط سمجھے تو کیا ہم فوراً غصے میں آ جاتے ہیں؟ جب کوئی ہماری بات نہ مانے تو کیا ہم اسے ذلیل کرنے لگتے ہیں؟ جب کوئی ہماری نصیحت قبول نہ کرے تو کیا ہم اس کے خلاف بد دعا یا بد زبانی شروع کر دیتے ہیں؟ حضرت ہود علیہ السلام کا طریقہ ہمیں صبر, وقار اور حکمت سکھاتا ہے. قوم عاد کے سامنے ایک اور بڑی رکاوٹ تھی, وہ اپنے آبا اجداد کے طریقے سے مضبوطی سے چمٹے ہوئے تھے. ان کا کہنا تھا کہ ہم اپنے باپ دادا کے طریقے کو کیسے چھوڑ دیں. یہ سوال صرف قوم عاد کا نہیں تھا, انسانی تاریخ میں بار بار ایسا ہوا.

کی دیو ہی نعمت کو بھول جائے۔ قومی عاد کی ذہنیت میں یہ احساس پیدا ہو گیا تھا کہ ان کی طاقت اور عمارتیں انہیں ہمیشہ قائم رکھیں گی، لیکن دنیا میں کوئی چیز ہمیشہ باقی نہیں رہتی۔ محل ہی جاتے، دولت رہے نہیں جاتی، عہدے باقی ہی بچتے، جسمانی طاقت بھی ایک دن کم ہو جاتی ہے۔ صرف اللہ تعالیٰ کی ذات ہی باقی رہنے والی ہے۔ یہ سبق آج بھی ہمارے لیے بہت اہم ہے۔ انسان گھر بنا ہے اور سمجھتا ہے کہ اب زندگی محفوظ ہو گئی، وہ دولت جمع کرتا ہے اور سمجھتا ہے کہ اب کوئی مسئلہ نہیں ہوگا، وہ عہدہ حاصل کرتا ہے اور سمجھتا ہے کہ اب اسے کوئی نہیں ہٹا سکتا، وہ شہرت حاصل کرتا ہے اور سمجھتا ہے کہ اب لوگ ہمیشہ اسے یاد رکھیں گے۔ لیکن دنیا کی حقیقت کیا ہے؟ سب کچھ بدلتا ہے۔ جو آج طاقتور ہے کل کمزور ہو سکتا ہے، جو آج امیر ہے کل محتاج ہو سکتا ہے، جو آج مشہور ہے کل لوگ اسے بھول بھی سکتے ہیں، جو آج صحت مند ہے کل بیماری کا شکار ہو سکتا ہے۔ اسی لیے مومن دنیا کی نعمتوں سے فائدہ اٹھاتا ہے مگر ان پہ اپنا دل مکمل طور پر نہیں لگاتا۔ قوم عاد کی مسلسل مخالفت کے باوجود حضرت ہود علیہ السلام نے اپنی دعوت جاری رکھی۔ یہاں ہمیں ایک بار پھر انبیاء کرام علیہ السلام کے صبر کی عظمت نظر آتی ہے۔ ایک انسان کے لیے یہ آسان نہیں کہ وہ مسلسل لوگوں کو سمجھائے اور پھر انکار، مذاق اور مخالفت برداشت کرے، لیکن نبی اللہ کے حکم کے سامنے اپنے جذبات کو ترجیح نہیں دیتے۔ حضرت ہود علیہ السلام نے بھی یہی کیا۔ ان کی قوم نے انہیں جھٹلایا لیکن انہوں نے حق کو نہیں چھوڑا۔ یہ ہمارے لیے بھی سبق ہے۔ کبھی ہم کسی کو اچھی بات بتاتے ہیں اور وہ فوراً قبول نہیں کرتا، کبھی کوئی ہماری نصیحت کا مذاق اڑا دیتا ہے، کبھی لوگ ہمارے اصولوں کو پرانا یا مشکل قرار دے دیتے ہیں۔ ایسے وقت میں حضرت ہود علیہ السلام کا صبر یاد رکھنا چاہیے۔ حق پر قائم رہنا ہمیشہ آسان نہیں ہوتا، لیکن حق کی قدر اس وقت بھی باقی رہتی ہے جب لوگ اسے پسند نہ کریں۔ قوم عاد کی سرکشی یہاں تک پہنچ گئی کہ انہوں نے حضرت ہود علیہ السلام کو چیلنج کیا۔ انہوں نے کہا، اگر تم سچے ہو تو وہ عذاب لے آؤ جس سے ہمیں ڈراتے ہو۔ یہ بہت خطرناک بات تھی، اللہ کے عذاب کو مذاق سمجھنا۔ دراصل اللہ کی قدرت کے بارے میں انتہائی گستاخانہ رویہ تھا۔ حضرت ہود علیہ السلام نے انہیں پہلے ہی سمجھا دیا تھا، وہ جانتے تھے کہ عذاب لانا ان کے اختیار میں نہیں۔ نبی کا کام اللہ کا پیغام پہنچانا ہے، فیصلہ اللہ کرتا ہے، وقت اللہ مقرر کرتا ہے، عذاب اللہ کے حکم سے آتا ہے، اور جب اللہ کا فیصلہ آتا ہے تو دنیا کی کوئی طاقت اسے روک نہیں سکتی۔ پھر وہ وقت آیا جسے قوم عاد نے شاید اپنی کامیابی سمجھا۔ آسمان پر ایک بادل نمودار ہوا۔ قوم عاد نے اسے دیکھا تو خوش ہو گئی، انہیں لگا کہ بارش ہونے والی ہے، ان کی زمینوں کو پانی ملے گا، ان کے کھیت سیراب ہوں گے۔ لیکن جس چیز کو وہ رحمت سمجھ رہے تھے وہ دراصل عذاب تھا۔ قرآن کریم کے مطابق جب انہوں نے بادل کو اپنی وادیوں کی طرف آتے دیکھا تو کہا، یہ بادل ہے جو ہم پر بارش برسائے گا۔ لیکن حضرت ہود علیہ السلام کی قوم کو بتایا گیا کہ یہ وہی چیز ہے جس کے لیے وہ جلی بجا رہے تھے، یعنی وہ عذاب جس کا انہوں نے مطالبہ کیا تھا۔ یہ منظر انسان کو ایک بہت گہرا سبق دیتا ہے۔ ہم ہمیشہ چیزوں کی حقیقت فوراً نہیں پہچان سکتے۔ کبھی ہمیں کوئی چیز فائدہ مند نظر آتی ہے لیکن اس کے نتائج نقصان دہ ہوتے ہیں، اور کبھی ایک مشکل ہمیں نقصان لگتی ہے لیکن اللہ
उसके जरिए हमारे लिए खैर पैदा करता है। इसीलिए मोमिन अल्लाह से हिदायत मांगता है और अपनी ख्वाहिश को हर हाल में मयार नहीं बनाता। कौमियात पर एक जबरदस्त हवा भेजी गई। कुरान करीम में उसे एक सख्त और तबाकुन हवा के तौर पर बयान किया गया। यह हवा अल्लाह के हुक्म से कई दिन और रात उन पर मुसल्लत रही। वो कौम जिसने अपनी कुव्वत पर फख्र किया था अब एक ऐसी चीज के सामने बेबस थी जिसे वो देख भी नहीं सकते थे। ना उनकी जिस्मानी ताकत काम आई, ना उनके किले काम आए, ना उनकी तादाद, ना उनके वसाइल, ना उनकी तामीरात, ना उनका हुरूर। कुरान करीम में उनके अंजाम को इंतहाई मौसर अंदाज में बयान किया गया। वो ऐसे हो गए जैसे खजूर के उखड़े हुए तने हों। सोचिए, जो लोग कहते थे हमसे ज्यादा ताकतवर कौन है, वो अल्लाह के हुक्म के सामने बिल्कुल बेबस हो गए। यही वो मकाम है जहां कौम आद की पूरी कहानी अपने मरकजी सबक तक पहुंचती है। ताकत उन्हें बचा ना सकी, क्योंकि ताकत तो खुद अल्लाह की अता थी। जिसने दी थी वो जब चाहे वापस ले सकता है। माल अल्लाह की अता है, सेहत अल्लाह की अता है, औलाद अल्लाह की अता है, इल्म अल्लाह की अता है, ओहदे अल्लाह की अता है, जिंदगी खुद अल्लाह की अता है। तो फिर इंसान किस चीज पे तकब्बुर करे? हमारी हर सांस हमें बताती है कि हम मोहताज हैं, हम अल्लाह के मोहताज हैं। जब कौमे आद पर अजाब आया तो हजरत हूद अलैहिस्सलाम और जो लोग उन पर ईमान लाए थे, अल्लाह ताला ने उन्हें अपनी रहमत से बचा लिया। यहां एक और अहम बात सामने आती है। अल्लाह ताला ने हजरत हूद अलैहिस्सलाम को उनकी कौम के दरमियान तन्हा नहीं छोड़ा। जो लोग ईमान लाए वो अल्लाह की रहमत के मुस्तहिक हुए। इसे मालूम होता है कि असल कामयाबी ताकतवर नजर आने में नहीं, असल कामयाबी अल्लाह के सामने झुकने में है। दुनिया की नजर में शायद किसी के पास कम वसाइल हों, लेकिन अगर उसका ताल्लुक अल्लाह से मजबूत है तो वो हकीकत में कामयाब है। कौम आद एक ताकतवर कौम थी, लेकिन आज हम उनके किस्से को तारीख के एक सबक के तौर पे सुनते हैं। वो इमारतें जिन पर उन्हें फख्र था, उनकी ताकत उन्हें हमेशा महफूज ना रख सकी। वो दौलत जिस पर उन्हें गुरूर था, उन्हें अजाब से ना बचा सकी। वो जिस्मानी ताकत जिसे वो अपनी बढ़तरी समझते थे, एक शदीद हवा के सामने बेबस हो गई। यही दुनिया की हकीकत है। इंसान चाहे जितना बड़ा हो जाए, अल्लाह के सामने उसकी हैसियत एक बंदे की है, और यही आजी मोमिन की असल खूबसूरती है। हजरत हूद अलैहिस्सलाम और कौम आद का वाकया सिर्फ एक कदीम कौम की कहानी नहीं, ये हमारे दिलों के लिए भी एक आईना है। आइए इस वाकये से हासिल होने वाले चंद अहम असबाक को अपने सामने रखते हैं। पहला सबक, तकब्बुर हमेशा किसी बड़े दावे से शुरू नहीं होता। कभी ये एक छोटे से ख्याल से शुरू हो जाता है कि मैं उससे बेहतर हूँ, मुझे उससे ज्यादा इल्म है, मेरे पास उससे ज्यादा पैसा है, मेरा खानदान ज्यादा बड़ा है, मेरा ओहदा उससे बुलंद है, मैं ज्यादा कामयाब हूँ। ये सोच आहिस्ता आहिस्ता दिल को सख्त कर सकती है। इब्लीस का मशहूर जुमला था, मैं उससे बेहतर हूँ। कौम आद ने भी अपनी ताकत को अपनी बढ़तरी का मयार बना लिया था। मोमिन को चाहिए कि वो दूसरों से अपना मवाजना करने के बजाय अल्लाह की नेमतों पर गौर करे, अपने आप से पूछे, अल्लाह ने मुझे क्या दिया है और मैं उन नेमतों को किस तरह इस्तेमाल कर रहा हूँ। हम अक्सर कामयाबी को सिर्फ नताइज से नापते हैं। अच्छे नंबर आ गए, अच्छी नौकरी मिल गई, कारोबार कामयाब हो गया, घर बन गया, माल बढ़ गया, सोशल मीडिया पर शोहरत मिल गई। लेकिन हकीकी सवाल यह है कि क्या इन कामयाबियों ने हमें अल्लाह के करीब किया
اگر کامیابی ہمیں شکر گزار بناتی ہے تو یہ ہمارے لیے نعمت ہے، اگر کامیابی ہمیں متکبر کر دیتی ہے تو ہمیں رک کے اپنے دل کا جائزہ لینا چاہیے۔ شکر صرف زبان سے الحمدللہ کہنے کا نام نہیں، شکر یہ بھی ہے کہ نعمت کو صحیح جگہ استعمال کیا جائے۔ لسنرز، آج ہم نے جانا حضرت ہود علیہ السلام اور قوم عاد کے بارے میں۔ انشاءاللہ امید کرتی ہوں کہ آپ کو آج کی ایپیسوڈ پسند آئی ہوگی۔ اب آپ سے ملاقات ہوتی ہے سٹوریز فرام پروفٹس کی نیکسٹ سٹوری میں، اور ایک اور نبی کی اچھی سی کہانی میں آپ کے لیے لے کر آؤں گی۔ جب تک کے لیے مجھے دیجیے اجازت، میری طرف سے اللہ حافظ اینڈ بائے بائے۔

0: وحده لا شريك له، له الملك وله الحمد وهو على كل شيء قدير. أعوذ بكلمات الله التامات من شر ما خلق. اللهم صل وسلم على نبينا محمد. اذکار شام کے اس خصوصی سیگمنٹ کے اختتام پر آپ سب کو ایف ایم 107 کی پوری ٹیم کی جانب سے شام بخیر. اللہ تعالی ہمیں اپنے حفظ و امان میں رکھے اور تمام آفتوں اور مصیبتوں سے ہماری حفاظت فرمائے. آمین یا رب العالمین.
1: दोस्तों, हमद इंटरनेशनल एयरपोर्ट की ई गेट सर्विस सफर करने वालों के लिए एक मॉडर्न और फास्ट फैसिलिटी फराहम करती है. इस सिस्टम के जरिए आपको लंबी लाइंस में वेट करने की जरूरत नहीं पड़ती, बल्कि आप अपने पासपोर्ट, आईडी कार्ड या कतर डिजिटल आईडी एप्लीकेशन से यूज करके ट्रैवल प्रोसीजर्स कुछ ही सेकंड्स में कंप्लीट कर सकते हैं.

खाने और बैन अल-अक़वामी मालियाती निज़ाम में इस्लाहात की ज़रूरत पर ज़ोर दिया। उन्होंने कहा कि मसनूई ज़हानत और डिजिटल टेक्नोलॉजी तरक्की के मौके फराहम करती हैं, ताहम मसावी रसाई न होने से अदम मसावात बढ़ सकती हैं। वज़ीर मुमलिकत ने पायदार तरक्की, गुरबत के खात्मे, ग़ज़ाई तहफ़्फ़ुज़, तालीम, सेहत और तवानाई के शोबों में कतर के तआवुन का अदा किया। उन्होंने कम तरक्की याफ्ता ममालिक के लिए दोहा प्रोग्राम बराए अमल दरामद में कतर के कायदाना किरदार और 25 से 27 मार्च तक दोहा में इस प्रोग्राम के वस्त मुद्दती जायजे से मुतालिक इजलास की मेज़बानी की तैयारियों का भी जिक्र किया। रियासत कतर ने न्यूयॉर्क में अक़वामे मुत्तहिदा की जनरल असम्बली की 81वें इजलास के मौके पर अरब लीग और इस्लामी तआवुन तंजीम के मुश्तरिका वजारती इजलास में शिरकत करते हुए बैतुल मक़दस और उसके इस्लामियों ईसाई मुकद्दस मकामात के तहफ़्फ़ुज़ के लिए अरबो इस्लामी कोशिशें मज़ीद मजबूत और मरबूत बनाने पर ज़ोर दिया। वज़ारत ख़ारजा में वज़ीर मुमलिकत डॉक्टर मोहम्मद बिन अब्दुलअज़ीज़ बिन सालेह अल-खुलैफ़ी ने इस इजलास में कतर की नुमाइंदगी की। वज़ीर मुमलिकत ने मस्जिद अक्सा में इसराइली कशीदगी, आबादकारों की मुसलसल धावों और सहनों में इसराइली परचम लहराने की शदीद मुजम्मत करते हुए इन इकदाम को बैन अल-अक़वामी कानून और इंसानी कानून की खुली खिलाफ वर्जी और दुनिया भर के मुसलमानों के लिए नाकाबले कबूल इश्तियाल अंगेजी करार दिया। उन्होंने मकबूजा मशरक़ अल-क़ुद्स की तारीखी, कानूनी और आबादियाती हैसियत तब्दील करने की इसराइली कोशिशों को मुस्तरद करते हुए कहा कि मुकद्दस मकामात से मुतालिक यकतरफा इकदाम बैन अल-अक़वामी कानून और अक़वामे मुत्तहिदा की करारदादों के तहत कालादम है। उन्होंने वाज़े किया कि मस्जिद अक्सा का पूरा अहाता सिर्फ मुसलमानों की इबादत गाह है और अल-क़ुद्स के इस्लामी ईसाई मुकद्दस मकामात पर तारीखी हाशमी सरपरस्ती के लिए कतर की हिमायत का अदा किया। वज़ीर मुमलिकत ने गुज़िश्ता अगस्त के ओमान इजलास के फ़ैसलों पर अमल दरामद और कतर की तजवीज़ करदा पायदार इदारा जाती निगरानी के तरीक़ाकार को फ़ाल बनाने पर ज़ोर दिया। इसके तहत एक मीडिया प्लेटफॉर्म, मुकद्दस मकामात और इबादत गुजारों के खिलाफ इसराइली खिलाफ वर्जियों की निगरानी, दस्तावेज़ बंदी और आलमी सतह पर तशहीर करेगा। उन्होंने अरब लीग और इस्लामी तआवुन तंजीम के जनरल सेक्रेटरीट्स के साथ राबताकारी, उस तरीक़ाकार के अमली व माली ढांचे की तश्कील और इसराइली खिलाफ वर्जियों के खिलाफ मरबूत सफारतियों मीडिया मुहिम शुरू करने का मुतालबा किया। कतरी वजीर ने फलस्तीनी अवाम के हक़ के खुद इरादियत 4 जून 1967 की सरहदों पर मशरकी अल-क़ुद्स को दारुल हुकूमत बनाकर आज़ाद फलस्तीनी रियासत के क्याम और मुतलका अक़वामे मुत्तहिदे की करारदादों के मुताबिक दो रियासती हल के लिए कतर की गैर मुतज़ल्ज़ल हिमायत का अदा किया, जबकि इस हल को ख़तरे में डालने वाली तमाम पॉलिसियों और इकदाम को मुस्तरद कर दिया। रियासत कतर ने अक़वामे मुत्तहिदा की जनरल असम्बली की 81वें इजलास के मौके पर बैन अल-अक़वामी कानून के दिफा से मुतालिक आला सतह इजलास में शिरकत की। कतर की नुमाइंदगी वज़ीर आज़म के मशीर और वज़ारत ख़ारजा के तर्जुमान डॉक्टर माजिद बिन मोहम्मद अल-अंसारी ने की, जिन्होंने अक़वामे मुत्तहिदा के मंशूर रियासतों की खुद मुख्तार मसावात और तनाज़ात के पुरअमन हल के असूलों से कतर के अज़म का अदा किया। डॉक्टर माजिद अल-अंसारी ने कहा कि बैन अल-अक़वामी कानून की साख उसके उसूलों के यकसा इतलाक़ से वाबस्ता है और दोहरे मयार की कोई गुंजाइश नहीं। उन्होंने मकबूजा फ़लस्तीनी इलाकों में खिलाफ वर्जियों पर जवाबदही, फ़लस्तीनी आवाम के हक़ खुद इरादियत और 1967 की सरहदों पर मशरक़ी अल-क़ुद्स को दारुल हुकूमत बनाकर आज़ाद फ़लस्तीनी रियासत के क़याम की हिमायत की। उन्होंने कहा कि सालसी मुकालमा, इंसानी इमदाद और तनाज़ात के पुरअमन हल की कोशिशें कतर की खारजा पॉलिसी के अहम सतून हैं। उनका कहना था कि आलमी अमन किसी एक मुल्क की जिम्मेदारी नहीं बल्कि पूरी दुनिया की मुश्तरिका जिम्मेदारी है, जिसके लिए कसीरुल जहती तआवुन, बैन अल-अक़वामी शराकत दारी और कानून की हुक्मरानी को मजबूत बनाना ज़रूरी है। रियासत कतर ने न्यूयॉर्क में अक़वामे मुत्तहिदा की जनरल असम्बली की 81वें इजलास के मौके पर मुनक़िदा आला सतह वजारती तकरीब में शिरकत की, जिसका उनवान अगले 25 बरस की तश्कील अमन व सलामती में ख़वातीन की क़्यादत को आगे बढ़ाना था। इस तकरीब में वजारत खारजा के शोबा बैन अल-अक़वामी तंजीमों की डायरेक्टर शेखा हनूफ बिनत अब्दुलरहमान अल-सानी ने रियासत कतर की नुमाइंदगी की। अपने खिताब में शेखा हनूफ बिनत अब्दुलरहमान अल-सानी ने तनाज़ात की रोकथाम, हल और पायदार अमन के क़्याम में ख़वातीन के कलीदी किरदार पर ज़ोर दिया। उन्होंने कहा कि सालसी और फ़ैसला साजी के अमल में ख़वातीन की मौसर शिरकत को यकीनी बनाना ज़रूरी है। उन्होंने ख़वातीन अमन और सलामती के एजेंडे के लिए कतर की हिमायत और बैन अल-अक़वामी अमन कोशिशों में ख़वातीन के किरदार को मजबूत बनाने के अज़म का अदा किया।
ریاست قطر نے کل خلیج تعاون کونسل اور جمہوریہ بھارت کے وزرائے خارجہ کے اجلاس میں شرکت کی۔ اس اجلاس میں وزیر مملکت برائے امور خارجہ سلطان بن سعد المریخی نے ریاست قطر کی نمائندگی کی۔ یہ اجلاس نیو یارک میں اقوام متحدہ کی جنرل اسمبلی کے 81ویں اجلاس کے موقع پر منعقد ہوا۔ سامعین، یہ خبریں ریڈیو قطر ایف ایم 107 سے نشر کی جا رہی ہیں۔ ریاست قطر نے مستقبل کی وباؤں اور صحت کی ہنگامی صورتحال سے نمٹنے کے لیے عالمی یکجہتی، بین الاقوامی تعاون اور ویکسینوں علاج تک مساوی رسائی پر زور دیا ہے۔ نیو یارک میں اقوام متحدہ کی جنرل اسمبلی کے 81ویں اجلاس کے موقع پر خطاب کرتے ہوئے وزیر مملکت برائے بین الاقوامی تعاون ڈاکٹر مریم بنت علی بن ناصر المسند نے کہا کہ COVID-19 نے مضبوط اور جامع صحت کے نظام کی ضرورت واضح کر دی ہے۔ انہوں نے کہا کہ قطر نے صحت کے شعبے میں سرمایہ کاری کے ذریعے وبا سے نمٹنے کی صلاحیت بہتر بنائی اور عالمی صحت عامہ کے تحفظ کے لیے بین الاقوامی کوششوں کی حمایت جاری رکھے گا۔ امریکی صدر ڈونلڈ ٹرمپ اور ان کے چینی ہم منصب شی جن پنگ نے واشنگٹن میں 3 روزہ سربراہی اجلاس کے اختتام پر 2 طرفہ تعلقات میں پیش رفت کی تصدیق کی ہے، تاہم دونوں ممالک کے درمیان متعدد اسٹریٹجک امور پر اختلافات بدستور برقرار ہیں۔ صدر ڈونلڈ ٹرمپ نے کہا کہ سربراہی اجلاس میں دونوں ممالک کے مفاد میں نمایاں پیش رفت ہوئی ہے اور اقتصادی تعاون کے بعض پہلوؤں میں بھی پیش رفت سامنے آئی ہے۔ انہوں نے مزید کہا کہ چینی صدر کے ساتھ ملاقات میں اہم پیش رفت ہوئی ہے اور کہا ان کے خیال میں امریکی کسان اس پیش رفت سے خوش ہوں گے، تاہم انہوں نے اس حوالے سے مزید تفصیلات فراہم نہیں کی۔ دوسری جانب چینی صدر شی جن پنگ نے دونوں ممالک کے تعلقات کو اسٹریٹجک استحکام کا حامل قرار دیا اور کہا کہ یہ تعلقات باہمی احترام، انصاف اور باہمی مفاد پر مبنی تعمیری تعلقات کی صورت اختیار کر چکے ہیں۔ چینی صدر نے بتایا کہ دونوں رہنماؤں کے درمیان رواں سال مزید 2 ملاقاتیں ہوں گی، جن میں ایک چین میں ایشیا بحر الکاہل اقتصادی تعاون AAPEC کے سربراہی اجلاس اور دوسری امریکہ میں G20 سربراہی اجلاس کے موقع پر ہوگی۔ انہوں نے صدر ٹرمپ کے دورہ چین کا بھی خیر مقدم کیا۔ اقتصادی امور کے حوالے سے امریکی حکام نے بتایا کہ دونوں ممالک نے تجارتی مذاکرات میں پیش رفت کی ہے اور بعض اشیاء کو تجارتی تنازعات سے مستثنی قرار دینے کے حوالے سے مفاہمت ہوئی ہے۔ مذاکرات میں ایران اور بحری سلامتی سمیت بین الاقوامی اور علاقائی امور بھی زیر بحث آئے۔ صدر ٹرمپ نے کہا کہ انہیں ان امور پر مثبت نتائج کی توقع ہے، تاہم انہوں نے مزید تفصیلات ظاہر نہیں کی۔ یمن میں قانونی حکومت کی حمایت کے لیے قائم اتحاد کے سرکاری ترجمان میجر جنرل ترکی المالکی نے اعلان کیا ہے کہ سعودی فضائی دفاع نے حوثی گروپ کی جانب سے سعودی عرب کے دارالحکومت ریاد کی سمیت بھیجے گئے 2 ڈرونز کو روک کر تباہ کر دیا۔ سعودی پریس ایجنسی کی جانب سے جاری کردہ بیان میں میجر جنرل ترکی المالکی نے مزید کہا کہ سعودی عرب کی جانب میزائلوں اور ڈرون سے متعلق خطرے کی نگرانی اور صورتحال پر نظر رکھی جا رہی ہے۔ سعودی عرب، پاکستان اور ترکیہ کے درمیان باہمی دفاع سے متعلق مکہ معاہدے کے تحت تینوں ممالک کی مسلح افواج کے سربراہان اور چیف آف جنرل سٹاف کا اجلاس آج ریاد میں ہوا۔ سعودی پریس ایجنسی کے مطابق اجلاس میں سعودی عرب کی سیکیورٹی صورتحال اور اسے درپیش خطرات کا جائزہ لیا گیا۔ شرکا نے مکہ مکرمہ اور سعودی عرب کے شہری و اقتصادی بنیادی ڈھانچے پر حملوں کی شدید مذمت کی۔ اجلاس میں انٹیلیجنس تعاون، فوجی رابطہ کاری اور دفاعی صلاحیتوں میں ہم آہنگی کے ذریعے تینوں ممالک کے درمیان تعاون مزید مضبوط بنانے پر بھی تبادلہ خیال کیا گیا۔ شرکا نے مکہ معاہدے کے تحت باہمی دفاعی وعدوں کو مؤثر فوجی تعاون میں تبدیل کرنے اور سعودی عرب کی سلامتی، خود مختاری و علاقائی سالمیت کے دفاع کے لیے اجتماعی عزم کا اعادہ کیا۔ سامعین، خبروں کے اس مرحلے میں ایک مرتبہ پھر سماعت کیجیے نیوز ہیڈ لائنز۔ صاحب سمو امیر نے جمہوریہ قازقستان کے صدر کے نام بحیرہ کیسپین میں بحری مشقوں کے دوران ڈوبنے والے فوجی اہلکاروں کی ہلاکت پر تعزیتی پیغام ارسال کیا ہے۔ وزیر مملکت برائے امور خارجہ نے آج اقوام متحدہ کی جنرل اسمبلی کے 81ویں اجلاس کے موقع پر مختلف اعلی حکام سے الگ الگ ملاقاتیں کی۔
ریاست قطر نے نیو یارک میں اقوام متحدہ کی جنرل اسمبلی کی 81ویں اجلاس کے موقع پر عرب لیگ اور اسلامی تعاون تنظیم کے مشترکہ وزارت اجلاس میں شرکت کرتے ہوئے بیت المقدس اور اس کے اسلامی و عیسائی مقدس مقامات کے تحفظ کے لیے عرب و اسلامی کوششیں مزید مضبوط اور مربوط بنانے پر زور دیا۔